0: فہرست قبائل کی خاطر ریزرویشن کی راہ ہموار کرنے کے لیے قانون نوٹیفائی کیا ہے۔ لوک سبھا نے یو پی آئی لین دین پر بینکوں کو چارج لگانے کی اجازت دینے کے لیے سرکار کو اختیار دینے والا بل منظور کر لیا ہے۔ وزیراعظم نریندر مودی نے لوگوں پر زور دیا ہے کہ وہ بھارت کی مالا مال اور متنوع ہتھکرگھا وراثت کے اظہار اور ہتھکرگھا مصنوعات کو فروغ دینے کے لیے آج ہتھکرگھا کا قومی دن منائیں۔ جھارکھنڈ میں احتجاج کر رہے طلبہ نے ریاستی حکومت کے ساتھ بات چیت کے لیے 11 رکنی ٹیم تشکیل دی ہے۔ اور بیڈمنٹن میں آج آسان میں کوریا ماسٹرز کے خواتین سنگلز کے کوارٹر فائنل میں تنوی شرما کا مقابلہ ہم وطن کھلاڑی رکشتا رام راج سے ہوگا۔ اس کے ساتھ ہی خبرنامہ ختم ہوا۔
1: میڈیم ویو 314.47 میٹر یعنی 954 کلو ہرٹز پر یہ آکاش وانی کا نجیب آباد کیندر ہے۔ صبح کے 8:45 ہو رہے ہیں۔ لیجیے پیش ہے سدا بہار گیتوں کا کاریکرم گولڈن ہٹس۔ नमस्कार श्रोताओं, कार्यक्रम गोल्डन हिट्स में आपका बहुत बहुत स्वागत है। वक्त हो रहा है 8:45 और चल पड़े हैं हम सुनहरे यादगार गीतों की तरफ अपने कार्यक्रम गोल्डन हिट्स में। श्रोताओं, वक्त की रफ्तार के साथ जिनकी चमक आज तक कम ना हो सकी, ऐसे ही कुछ अनमोल नगमे हम आपके लिए लेकर आए हैं। यकीनन आपकी भी कोई ऐसी पसंदीदा धुन होगी जिसे सुनते ही आपके होठ खुद ब खुद गुनगुनाने लगते होंगे, या फिर कोई ऐसी यादें ताज़ा हो जाती होंगी जो आज भी आपके दिल के बेहद करीब है। तो आइए अगले कुछ पलों में यादों के उन सुरों का साथ देते हुए सुनवाते हैं कार्यक्रम का ये पहला गीत और उठाते हैं सुनहरे गीतों की यादों से पर्दा इस गीत के साथ।